0: back. Right after the commercial break.
1: ख्वाबों को हकीकत में बदलिए, आपके ख्वाबों की खूबसूरती अब बेलडोना कॉस्मेटिक्स के साथ। नए साल में एक नया आगाज।
2: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं, बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
3: मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर मुंसरे बतावस्ता दहर यू स्कूल कापियानी किताबुना गाइड्स कलर पेंसिल्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड्स हर किस्म द स्पोर्ट्स यानी दलूब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी बतावस्ता होल सेल रेट मिलावेगी द स्कूल और कॉलेज द पारा द मुकम्मल सिट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महरवे न पतयास साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कोमेटे मार्केट निस्त अमन चौक सवाबी प्रोप्राइटर उबैद खान मोबाइल नंबर 0311-8353-514 वेब नंबर दे 0303-8852-138।
4: ځواني د ځوانکو نه بغیر نیمګړی وي، خو که چېرته د دغه ځوانکو په وخت باندې غم ونکړلی شي، نو په را روان وخت کې دغه ځوانکې ستاسو د ښایست د خرابېدو باعث جوړېدای شي. د اویل سکن او د دانو دپاره یو ډېر خاص میډیکیټډ فارمولا ډاکټر هیدر اینټي اکنی فیس واش، ډاکټر هیدر اینټي اکنی کریم، کوم چې په 300 روپۍ باندې د 300 بهترین انګریډینټ سره تیار شوی، ڈاکٹر ہیدر اینٹی ایکنی کریم، ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش، کوم چې دا اویل سکن او دا ایکنیز لپاره ډیر بهترین فارمولا دا، کوم چې په سلور ورځو کې ساسو د سکن ایکنیز پمپل په مکمل توګه باندې ختمي، او یوازې دا نه، د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي. په دې کې بهترین ایکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکسایډ، سلسلک ایسیډ، ٹری ٹری آئل او کلینڈا مائسین، کوم چې یو ډیر بهترین اینٹی بیکٹیریل اینٹی انفلمیٹری انګریډینټس دي، او دغه پروډکټس ڈرمٹولوجیکلی ټیسټډ هم دي، کوم چې صرف اور صرف پسلور اسپو کی دنن دنن ستاسو دانی او دانو داغونا پا مکمل توگبانی ختمی. نو زر تر زرا دا نزدی کاسمیٹکس جنرل اور میڈیکل سورنا دا بیلاڈونا کاسمیٹکس ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش، ڈاکٹر ہیدر اینٹی ایکنی کریم واخلی او دا سکن دیر مسئلے اوارے کئی. دا مزید معلومات دا پارا زمونگ دغا ویب سائٹ وزٹ کئی www.belladona.com.pk

कॉस्मेटिक्स दुनिया की बेलडूना कॉस्मेटिक्स पाकिस्तान दखपल कस्टमर द पारा ये वगट ड्रा कही जी जी जमुंग दग ड्रा द सलवीख तू लक रुपो ड्रा दा वो द दग ड्रा द टूल नगटी नाम मुंगा सरा मेहरान मोटर कार दीजी نن تاریخ پوری پا کاسمیٹکس دنیا کی یو کاسمیٹکس والا ہم ندونا غٹ ڈراکڑی دا نو

0: ना
1: मुझे बदला कलाम
2: नहीं जो ही डॉक्टर लगा रहे तभी ने जो होटी किया
0: मैं कान ना क्या तो ही ना
2: वो हो दा बिया को सशो बिया को सशो
1: दुमर को सा घट को सा ना को सा तमक होगा ना खुले बदी खुक शी हाँ ओके ना को सा बदा दारा तो हुआ है जी स्टार हम पता मता माउस हम दारे सर की विख्तम स्पिन शो نستاغ کیک را لی
2: او نتر آلی
0: کلا دلتا ای کلا آلتا ای
1: چر تا ای ما سر سر جاس خونه دیش یقی که گرزو بسوس خو سوابه کنیو بس لپل هلیو
0: تا سو پتا نلگینو
1: سن کسا ما پتا نلگیو دا لکم خبرنا
0: منگا کو بیوام
2: دا خیر دی خیر دی
1: شروع پر ازا چی کل را پاسی خب سور باندی نوراتلون که شروع لخو اختر دی او انشاءاللہ غینا بعد چکم شروع رازی کنه نو بیا با انشاءاللہ ترتیب تو لکو بیا با کیک پستان خورو سی دا
0: که
1: بس سی دا انشاءاللہ مونگ با غصر زان نرو رسو مونگ با مازیرت غطو کچیارا مونگ دا روحا گل تا پوست پختنی لراغیلیو سی دا اوس خوشاله شوی زلګو خنده اوکی جی چاته به دعا سلام لیگی
0: مامو تاسو سلام یاغت مامو ته سلام نو ټول مینوالو ته سلام
1: اوکی جی
2: وعلیکم السلام

0: एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम कम चिप सलूर सौ रुपए बानी द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुवे डॉक्टर हैदर एंटी एक्नी क्रीम डॉक्टर हैदर एंटी एक्नी फेस वॉश कम चिप ऑयली स्किन और द एक्नीज द पारा डेर बेहतरीन फार्मूला दा कम चिप सलूर उरजु की सासु द स्किन एक्नीज पिंपल पो मुकम्मल तो गबाने खत्म ही और ये वाज़ दाना द दग दानो चुकम दागुन दी अगर हम पो मुकम्मल तो गबाने खत्म ही गी पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड ट्री ट्री ऑयल आउ क्लिंडा माइसिन कुमची यो डेर बेहतरीन एंटी बैक्टीरियल एंटी इंफ्लेमेटरी इंग्रेडिएंट्स दी औ दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुमची सिर्फ और सिर्फ पसलूर उसपो के दनना दनना सासु दानी और द दानो दागुना पर मुकम्मल तो गबानी खत्म ही नो जर तर जरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन डेरे मसले अवारे कई द मजीद मालूमातो द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk
1: خوش خبری هغه ټول بیماران چې هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیون شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه ګوتې بې حرکت شي چې د خپو نه لاړه ختم شوی وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سنکیږي ځان کم چې د ملا د مخ یا د پټو مریضان وي یا د ماشومانو خپې کنو د هغه ټولو مریضانو لپاره د خوشحالۍ خبر اوس بعد هر اتوار پر ورځ باندې سحر د اتو بجو نه واخلي مازیګر پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نو واخلا مازیګر تر سلورو بجو پوری تاسو تشریف راوړی شئ نو په تیار ساته بلال پلازا السید سی این جی ته مخامخ کونډا موړ جهانگیرا روډ سوابی مزید د معلوماتو لپاره یا د نمبر اغستو لپاره پدې نمبر رابطه وکړئ 0314 15 13 232 یعنی کې 0314 15 13 232
2: ماں ویلے مال دا شارجہ نا کالی راوڑا
3: زو استا کالو دا پارا شارجے تا سنگلار شما
2: او ہو پمینا بازار ٹوپائی کی دا شارجہ جولرز دکان دے چٹچی دا دبئی اور دا شارجہ ٹول ورائٹی موجود دا
3: نو دا سوایا کنا
2: شارجہ جولرز Proprietor Zeb Brothers, phone 0938 273265.
4: Topi Medical Care Center. کمزے چبہ میڈیکل اسپیشلسٹ ڈاکٹران دا عوام دا خدمت لپارا موجود ہوئی چپکی ڈاکٹر عامر اسلم کارڈیولوجسٹ اینڈ میڈیکل اسپیشلسٹ دا اتوار پروز لس بجو نا تر ماخام سلور بجو پورے لیڈی ڈاکٹر فریحا مشتاق فیزیوتھراپسٹ دا پیرنا تر جمعرات رس پورے سہر نہ بجو نا تر مازیگر سلور بجو پورے ڈاکٹر وکاس احمد کنسلٹنٹ اینڈ سائیکیٹرسٹ دا اتوار پروز یولس بجو نا تر ماسپخین برے بجو پورے گائناکولوجسٹ لیڈی ڈاکٹر رفیق ماہر امراض زچا بچہ دا پیر نتر ہفتے پورے مازیگر دا سلور بجو نا ترماس ہوتن اتو بجو پورے با اوپی ڈکوی زمون سہولیات تی 24 گھنٹے سروس لیبر روم الٹرا ساؤنڈ ایکو ای سی جی پیشنٹ میڈیکل وارڈ جنریٹر اور نو ٹول ضروری سہولیات موجود دی نو پتہ یاد ساتے اور تشریف راوڑے ٹوپی میڈیکل کیئر سینٹر آیاس پلازا زڑا میں لیلار ٹوپی موبائل نمبر دے 0335-666-2878 دویم نمبر دے 0336-444-5888
5: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر لاگ آن ٹو www.radiodilbar.pk
6: ویلکم ٹو FM 94 براڈ کاسٹنگ لائیو فرام سوابی فرام 5 AM ٹو 1 AM

0: पति डॉक्टर आमिर असलम कार्डियोलॉजिस्ट एंड मेडिकल स्पेशलिस्ट दैतवार परवज लस बजो न तरमाखाम सलोर बजो कोरे लेडी डॉक्टर फरीहा मुश्ताक फिजियोथेरापिस्ट दफीर न तर जुमेरात रसकोरे सहर नहो बजो न तरमाजीगर सलोर बजो कोरे डॉक्टर विकास अहमद कंसल्टेंट एंड साइकेट्रिस्ट दैतवार परवज यवोलस बजो न तरमासपखिंद्रे बजो कोरे गायनकोलॉजिस्ट लेडी डॉक्टर इकरा रफीक माहिर अमराज जच्चा बच्चा दफीर न तर हफ्ते पूरी माजीगर सलोर बजो न तरमासोतन अतो बजो पोरे बाओपीडी कवि जमू सहूलियात ती 24 घंटे सर्विस लेबर रूम अल्ट्रासाउंड इको ईसीजी पेशेंट मेडिकल वार्ड जनरेटर और नो टूल जरूरी सहूलियात मौजूद थी नो पतयात साथे और तशरीफ रावड़े टोपी मेडिकल केयर सेंटर अयास प्लाजा जड़ा में लेलार टोपी मोबाइल नंबर दे 0335-666-2878 द्वैम नंबर दे 0336-444-5888
1: ख्वाबों को हकीकत में बदलिए आपके ख्वाबों की खूबसूरती अब बेलडोना कॉस्मेटिक्स के साथ नए साल में एक नया आगाज
2: मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर मुंसर बतावस्ता दहर यू स्कूल कापियानी किताबुना गाइड्स कलर पेंसिल्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड्स हर किस्म द स्पोर्ट्स यानी दलूब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी बतावस्ता पर होल सेल रेट मिलावेगी द स्कूल और कॉलेज द पारा द मुकम्मल सीट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महरवे न पता याद साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कोमेटे मार्केट नस्त अमन चौक सोबी प्रोपराइटर उबैद खान मोबाइल नंबर 0311-8353-514 द्वैम नंबर दे 0303-8852-138
3: خوش خبری هغا ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بې حرکته شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومان خپې کګي وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس با د هر اتوار پر ورځ باندې سحر د اتو بجو نه واخلي مازیګر تر سلور بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نو واخلا مازیګر تر سلور بجو پوری تاسو تشریف راوړی شئ نو پته یار ساته بلال پلازا السید سی این جی ته مخامخ کونډا موړ جهانگیرا روډ سوابی مزید د معلوماتو لپاره یا د نمبر اغستو لپاره پدې نمبر رابطه وکړئ 0314-15-13-232 یعنی کې 0314-15-13-232
4: ماں ویلے مال دا شارجہ نا کالی راوڑا
5: زو استا کالو دا پارا شارجے تا سنگلار شما
4: او ہو پمینا بازار ٹوپائی کی دا شارجہ جولرز دکان دے چرتچی دا دبئی اور دا شارجہ ٹول ورائٹی موجود دا
5: نو دا سوایا کنا
4: شارجہ جولرز Proprietor, Zeb Brothers, phone 0938-273265.
6: Radio Dilbar, ab kabhi bhi, kahin bhi. Suniye hamari website par. Log on to www.radiodilbar.pk.